किरपा तिसको बेपना को भाखै ओहो सुख ओहा वडियाई। जो प्रभ जी मन पाणी तू दाना तू सद मेहरवाना नाम मिलै रंग माणी।

शांति उपजै, जिन तृष्णा अग्न बुझाई, गुरते नाम पाई वड्डी वड्याई, एको नाम चेत मेरे भाई।